السلام علیکم ونس اگین، ویلکم بیک۔ ریڈیو پاکستان ایف ایم 101 کا براہ راست لاہور کا اسٹوڈیو، میزبان رحمان انور آپ کے ساتھ۔ گیارہ بج کر چار منٹ آپ کی لائیو کالز پروگرام کا حصہ بنانے والا ہوں، لیکن سب سے پہلے آپ کو ایک بار پھر سے ٹاپک ریوائز کر لیتے ہیں، پھر سے بتا دیتا ہوں آپ کو۔ جس کو بڑی شدت سے چاہا جائے، کیا اسے اپنانے کی، اسے حاصل کرنے کی کوشش کرنی چاہیے یا نہیں، بتائیے گا مجھے پلیز۔ ابھی اسلام آباد سے مجھے ایک کال آئی، سائمہ، تھینک یو ویری مچ۔ ڈاکٹر سائمہ ہمارے ساتھ موجود ہیں اور سن رہی ہیں، اور ڈرائیونگ کے دوران مجھے سن رہی ہیں، بہت بہت شکریہ، تھینک یو ویری مچ۔ آپ نے کہا کہ آواز کے اندر ایک عجیب سا جادو ہے، اور ایک مزہ بھی ہے، ایک سکون بھی ہے، فلو میں بولتے ہوئے آپ خوبصورت لگتے ہیں، الفاظ کو مکمل ادا کرتے ہیں، چاہے کتنا ہی تیز بولنے کی کوشش کیوں نہ کرنے کی ایسی کچھ آپ نے کہا تھا، کتنا ہی تیز بولنے کی کوشش کیوں نہ کریں آپ، لیکن الفاظ مکمل ادا کرتے ہیں، یہ آپ کی سب سے بڑی خوبی لگتی ہے مجھے۔ آپ کے ٹاپک کے اوپر میں آف ایئر کہنا چاہوں گی، آن ایئر میں کال نہیں کر پاؤں گی، ابھی اتنا حوصلہ نہیں ہے۔ ویسے تو میں کافی پیشنٹس کو ڈیل کر لیتی ہوں آسانی سے، لیکن لگتا ہے کہ جیسے یہ بہت بڑا مسئلہ ہے، کچھ تھوڑی سی لمبی بات ہوئی ہماری۔ سو ڈاکٹر سائمہ تھینک یو ویری مچ۔ یہ کوئی اتنی بڑی راکٹ سائنس نہیں، اتنا بڑا مسئلہ نہیں۔ اگر آپ کو لگے کہ ہمارے اپنے اس طرف بھی ہمیں سن رہے ہیں، ہمارے احساسات کو ہماری پیدا کی گئی یا پھر کینوس کے اوپر ہم نے جو رنگ بکھیرے ہیں، جس تصویر کو بنانے کی کوشش کی ہے، اگر وہ ہمارے اپنوں تک پہنچے گی تو بہت اچھا احساس ملے گا، بہت اچھا لگے گا۔ یہاں سب جتنے بھی سننے والے ہیں، یقین کریں بہت محبت کرتے ہیں، بہت احترام کرتے ہیں، بہت خیال کرتے ہیں، کبھی بھی غلط بات نہیں کہتے، کچھ بھی ایسا نہیں کہتے جس سے دل آزاری ہو۔ سو ڈرنے کی کوئی ضرورت نہیں ہے۔ وہ بھی تمام لوگ جو ایک لمبے عرصے سے بڑے سائلنٹ ہو کر مجھے سن رہے ہیں، بہت سائلنٹلی اپنے احساسات کو اپنے اندر دبائے ہوئے رہتے ہیں، کہتے ہیں کہ نہیں پتہ چل گیا تو کہیں ہمارے اوپر بھاری نہ پڑ جائے، زبان سے کوئی ایسا لفظ ادا ہو جائے اور پھر وہ پورا بھی ہو جائے، کیا کریں گے ہم، کہاں جائیں گے ہم۔ سو اس لیے وہ کال نہیں کرتے، اپنے ہونے کا احساس ہوتا ضرور ہے لیکن دلاتے نہیں، خود بتاتے نہیں۔ وہ پلیز آئیں، آ کر اپنے ہونے کا ہمیں احساس دلائیں، کچھ بھی کہنا چاہیں، آپ سے سب محبت کریں گے، آپ کو سب احترام کی نظر سے دیکھیں گے، آپ کو سب ویلکم کریں گے۔ آپ سے کوئی بھی یہ نہیں کہے گا کہ یہ کیا بولا اس نے، یہ کیوں بولا اس نے، ایسا کوئی نہیں کہے گا۔ یہاں پہ کوئی اندازے نہیں لگاتا، یہاں پہ سب لوگ بڑی خاموشی کے ساتھ بات کو سنتے ہیں، اس کے احساسات کو سمجھنے کی کوشش کرتے ہیں، اپنی گزشتہ معلومات یا اپنے ہونے والے ان تمام حادثوں، ان تمام سانحوں کی وجہ سے اس کو جج کرنے کی کوشش نہیں کرتے۔ یہ خاصیت ہے ہمارے اس پروگرام کی، ہمارے لوگوں کی خاصیت ہے، ہمیں سننے والوں کی خاصیت ہے۔ اگر کوئی تنقید کرتا بھی ہے تو وہ بہت اصلاح کے ذمرے میں رہتے ہوئے کرتا، تنقید برائے اصلاح کرتا، تنقید برائے تنقید نہیں کرتا۔ جیلسی نہیں ہوتی یہاں پہ لوگوں میں، یہاں پہ محبت ہوتی ہے، پازیٹو لوگ ہوتے ہیں، خوبصورت احساس والے لوگ ہوتے ہیں، خوبصورت چہروں والے لوگ ہوتے ہیں، خوبصورت آوازوں والے لوگ ہوتے ہیں، خوبصورت آنکھوں والے لوگ ہوتے ہیں، خوبصورت قلب والے لوگ ہوتے ہیں، خوبصورت دل ہوتے ہیں ان کے، یقین کریں۔ سو ڈرنے کی ضرورت نہیں ہے سائمہ، ٹاپک کے آپ حوالے سے آپ نے کہا تھا۔ مجھے ایسا لگتا ہے رحمان کہ ہمیں سب سے پہلے تو اپنی کچھ سرحدیں قائم کرنی چاہئیں۔ اتنی خوبصورت باتیں ہوئیں ہماری، بڑے خوبصورت الفاظ کے ساتھ، اگر آپ آتی ہیں آن ایئر تو بہت اچھا لگتا، سب کو سننا بہت اچھا لگتا۔ سرحدیں سب سے پہلے قائم کرنی چاہیے، ہمیں لاجک کو بھی ساتھ لے کر چلنا چاہیے۔ وہ فرسٹ سائٹ والی جو بات ہے نا، وہ ڈفرینٹ ہے، وہ ایک الگ زمرے میں ہے، الگ لیول پہ ہے، لیکن وہ صحیح لوگوں کے ساتھ ہی ہمیشہ ہو یہ ممکن نہیں، بعض اوقات غلط لوگوں کے ساتھ بھی صحیح لوگ جڑ جاتے ہیں۔ ہم اگر خود صحیح ہوں،
बाज़ोकात टाइमिंग गलत हो जाती है, जो सामने हमें मिला होता है, जिससे हमें वाबस्तगी हुई होती है, वो गलत इंसान होता है। ऐसी सूरत हाल में अगर हम फिर भी पूरे ज़माने के ख़िलाफ़ जाकर, अपने तमाम घर वालों के ख़िलाफ़ जाकर, अपने तमाम चाहने वालों के, रिश्तेदारों के ख़िलाफ़ जाकर अगर हम कोई ऐसा कदम उठाएंगे, कोई ऐसी बात करेंगे, तो वो सारी ज़िंदगी के लिए हम खुद ही पशेमान होंगे, खुद ही शर्मिंदा होते रहेंगे, कभी किसी को कोई बात आगे से कह नहीं पाएंगे। सो कभी कभी दूसरों को भी सुन लेनी चाहिए, कभी कभी बड़ों को भी मौका देना चाहिए। आपने बड़ी डिफरेंट बात की थी, ये बात बहुत कम लोग करते हैं। आपने कहा कि रहमान बहुत कम लोग करते हैं ये बात, कि बाज़ औक़ात हम और वो जिसको हमने चाहा होता है, हम दोनों का ओपिनियन तो बाज़ औक़ात मायने ही नहीं रखता। बाज़ औक़ात बहुत सारे दूसरे लोग भी बीच में इन्वॉल्व हो जाते हैं, इस बात से मैं इत्तेफाक करती और उनको भी पूरा पूरा चांस देना चाहिए। अगर तो कोई ऐप नहीं है, कोई गलती नहीं है, कोई परेशानी नहीं है, उसने जोड़ा है आपका ताल्लुक, उसने रखा है आपको एक दूसरे के लिए, तो फिर कुछ भी हो जाए वो आपका हो कर रहेगा। सो ऐसा नहीं है कि अगर मैं नहीं चाहूंगा तो वो मेरा नहीं होगा, वो लिख दिया गया है। और हमने सिर्फ ये कोशिश की है कि क्या ये पॉसिबल हो सकता है या नहीं हो सकता, लेकिन लॉजिक को मद्देनजर रखते हुए, तमाम एहसासात को मद्देनजर रखते हुए, जब ये सोचने और समझने की बात आई ना, तो मेरे दिल में ख्याल आया कि लड़कियां हमेशा सोच समझ कर करती हैं बहुत सारी चीजें, बहुत सारे फैसले, और मोहब्बत में भी सोच समझ कर आती। अच्छा ये है। बहरहाल आप अगर इससे इत्तेफाक ना करें तो जरूर आकर बताइएगा कि नहीं ऐसा नहीं, हमेशा ऐसा नहीं होता। इरम थैंक यू वेरी मच, बहुत बहुत शुक्रिया आपने मुझे कॉल की। और इरम ने कहा आपका टॉपिक बहुत अच्छा है, ऑफियर हैं हम, तो टॉपिक के ऊपर मैं बात कहना चाहूंगी कि एक बार कोशिश करनी चाहिए, कोशिश हमारे हाथ में रखी गई है, मुकम्मल कोशिश करनी चाहिए। बहुत शुक्रिया, थैंक यू वेरी मच इरम, सलामत रहें, आबाद रहें। और आपने फरमाइश की एक ट्रैक की, उसको भी मैं प्ले करने वाला हूँ, अभी प्ले करने वाला हूँ, ठीक है ना। इसके बाद आपकी लाइव कॉल्स प्रोग्राम का हिस्सा बनाएंगे, आपने नाराज नहीं होना। बस आज दिल कर रहा है इस टॉपिक को लेकर चलने का, बहुत से लोग आ रहे हैं और अपने होने का एहसास दिला रहे हैं। इस ट्रैक के दौरान आप मुझे ऑफर कॉल कर सकते हैं, लेकिन इस ट्रैक के बाद आपकी लाइव कॉल्स प्रोग्राम का हिस्सा बनाएंगे। सो वो लोग जो खामोशी के साथ सिर्फ मुझसे बात करना चाहते हैं, उनको भी थोड़ा सा मौका देना चाहिए। वैसे तो पहला एक घंटा भी उनके लिए होता है, आज थोड़ा सा लेट हो गया, इस वजह से बड़ी माजरत। बहरहाल आप मुझे ये बता रहे हैं कि अगर किसी को चाहा हो तो क्या उसे अपनाने की कोशिश करनी चाहिए या नहीं करनी चाहिए, हर कोशिश हत्तल इम्कान कोशिश करनी चाहिए या नहीं करनी चाहिए, आप मुझे बताएंगे, अपने होने का एहसास दिलाएंगे, मुझे बहुत बहुत अच्छा लगेगा। नहीं चाहिए हर ये वाला एक ट्रैक मेरा दिल चाह रहा है कि मैं आपके लिए प्ले करूं, आतिफ असलम का ट्रैक, इरम ने मुझसे फरमाइश किया। इरम ये तुम्हारे लिए। अच्छा बिल्कुल परेशान नहीं होना डॉक्टर साइमा, आपका ट्रैक भी मैंने क्यों किया है। इसके बाद साजिदा का ट्रैक प्ले होगा, उसके बाद फिर आपका ट्रैक प्ले होगा।